0: جہاں کھلے کل گی تر تیر اور پرمود تر پہنچے تیر.
1: جدو جنگ جیت لیا فتح پا لئی جتھے گلگی در مہاراج دھیرج دھاری سدگرو دھیرج دھار کے کھڑے نے اوتھے جا پہنچے سارے.
0: سیدا بیگتر ہے ترے گر کے چرن بند نہ کرے.
1: سیدا بیگ گھوڑے تو تھلے اترے آ کے انہیں سدگرو مہاراج جی نو متھا ٹیکیا.
0: بولے پربھو عمر برقرار ملے سکھوب این تکرار.
1: مہاراج نے اس طرح کا بچن کیتا کہ لمبی عمر ہووے تیری اور تو بڑے سونے سمے تے بڑا چنگا موقع سی جدوں توں آ کے سانوں ملیا ہے.
0: سیدا بیگ سمجھ توں بیگ اہو کندھاری باندھ تیگ.
1: مہاراج کہن لگے سیدا بیگ توں بیگ توں بھاو چھیتی اس گل نوں سمجھ لے ہن یاد کر لے بیتیا سما اپنا اوہ جنماں دے وچ توں کندھاری سیں تے تیگ باندھا ہوندا سی سونی تیگ چنگا لوہا لیا کے کٹنا مٹھے بناونے سونے شستر باندھا ہوندا.
0: پورب گرو نانک تم ملے سیوا کری ہوتی تب پھلے.
1: جدو اسی پہلا گرو نانک دیو دے جامے دے وچ ساں اودوں تو ساڈی بڑے بھلے ڈنگ نال سیوا کیتی سی.
0: تب ہم تو سوئم کہہ گئے کبے بلا میں گے ہت کیے.
1: اودوں تیرے نال اسی اس طرح دا بچن کیتا سی یاد کر نال اپنے والوں بھی کرپا درشٹی کیتی ہے کہ انو یاد آ جاوے. تینوں یہ کیا سی کہ اسی کدے تینوں بلاواں گے اپنے پاس کدے تینوں ملاں گے یہ یاد کر تینوں بچن کہا سی.
0: شتر بلوکن کرے تہارو تب پرکھیں گے جتھا اچارو.
1: پھر تم جویں کہنا نا کہ میری تلوار دیکھو یہ بڑی تکھی ہے یہ دھار بڑی تکھی ہے پھر تدوں اسی تیرے شستر دیکھاں گے ادوں پرکھاں گے تیری تلوار نو.
0: پرچا پرسم شبد کو کیا پاچے اس پرکار کہہ دیا.
1: پہلا تینوں شبد کا پرچا پایا سی پہلوں اسی نام جپایا بانی پڑھائی بھاو نام دے وچ لایا سی تینوں تے بعد دے وچ پھر اس طرح دا بچن کیتا سی کہ اسی پھر کدے جدو سونا سما آوے گا تیرے شستر دیکھاں گے.
0: چپک کمائل کرامات چن خیر کھلس جنات.
1: سو اس طرح دا جڑا بچن سی تیرے تائیں کیتا سی کہ جڑی ہے تو اے کہا سی سانوں کہ جڑی بندوق چلاونی ہے ایری گولی جڑی چلاونی ہے کمال دے نال اے ایک کرامات ہے. تم کہا سی کہ تواڈے اندر بڑی کرامات ہے تو اس طرح دے اس نال اسی تینوں بھی کہا سی کہ جڑی ہے نا جے بندوق چلاونی ہے بندوق دی تمائی دا کمال ایسا ہوئے کہ لوگ اس نو کرامات سمجھن. بندوق دا کمال کرامات ہے اس کمال والے نو کیڑی چیز نہیں ملدی پاو ساریاں چیزاں ملے گی دوستاں والی دوستی بیشتاں ملن گیاں بیشتاں دوواں لوکاں دے سکھ ملن گے. دوستاں نے تاں خوش ہونا ہی ہونا تے نال پھر کمال کر کے سوربیرتا ہوے گی سوربیرتا دے نال پھر پرلوک دے وچ بھی جگہ ملدی ہے.
0: ایتی بات گرو جب کہے سمجھو مغل دے تب سہے.
1: جدوں اودے بولے ہوئے بچناں نوں ستگرو نے دہرایا پھر کہ توں یاد کر کہ توں سانوں کیڑے کیڑے بچن کردا ہوندا سی کی سانوں توں کہا سی چھ نا تو کہا سی کیڑی نہیں خیر تو بھاو نیکی تو خلص جڑی ہے سچا دوست جڑی دوستی ہے اسی پرکار جڑا جنت دا ہے واچک بھاو سورگ. بھئی جڑا تلوار چلاونی جاندا ہے شستر چلاونی جاندا ہے سورما جوہدا ہے سورمے نوں اس لوک وچ بھی وڈیائیاں ملدیاں نے اتے پرلوک دے وچ بھی جا کے اونوں وڈیائیاں ملدیاں ہن.
0: ایتی بات گرو جب کہے
1: इना बचन सतगुरु महाराज जी ने जद कहा
0: समझे मुगल हृदय तब सहे।
1: उस वक्त वो मुगल सैद खान अपने मन दे अंदर इस गल नूं निश्चय करके समझ गया
0: परे ओ अगारी दंड समान
1: जिवें डंडे वत भाव डंडौत बंधन कर लग्या लम्मे पै जाईदा अगे यां गुरां दे अगे लम्मा पै गया
0: राख राख मुझ पीर महान।
1: हे महान पीर हे गुरु नानक देव जी हे गुरु गोबिंद सिंह महाराज सचे पातशाह अपनी शरण विच मैनू रख लो
0: रावर दर्श सुने बच जबै।
1: आप जी दे दर्शन जदों कीते जदों बचन सोहने सुने
0: पूरब सिमरत भी अब सबै।
1: ओ जिहड़ियां पिछलियां सारियां चीजां सी बचन बुलास सी अपने ओ तुहाडा रूप ओ मैनू सारा याद आ गया।
0: भई शक्त मुझ बिखै विशाल
1: मेरे विच बड़ी भारी शक्ति हो गई है।
0: रखो पीर जी ले संभाल
1: पीर जी हुण तां तुसीं रख लो तुसीं संभालो मैनू।
0: जितक प्रथम की बात उबाचे
1: जिन्ना का आप जी ने पहले जेड़े बचन कहे सन
0: सब जानी मैं बीती सो साचे।
1: मैनू याद आ गया कि सारियां गल्लां बिल्कुल सच्चियां मेरे नाल बीतियां हन।
0: ते तीरज तब प्रभ ठेग राखा
1: उस वक्त महाराज जी ने इनू तीरज दिता थापड़ा दिता अते अपने कोल ही रख लिया नाल ही।
0: जिस को नित दर्शन अभलाखा
1: जिनू हर रोज सैदा बेग नू एक दर्शना दी अभलाखा ही सी होर कोई इच्छा नहीं सी।
0: मुगल प्रमोद खलो और पायो
1: मुगल ने भाव सैदा बेग ने मन दे अंदर बहुत खुशी महसूस कीती।
0: जीत कडेरा सकल लुटायो
1: जिन्ना कडेरा सी पैसा धन दौलत पदार्थ वो सारा ही लुटा दिता अपनियां फौजां नूं ही दे दिता।
0: सब किछ त्याग रहे प्रभ पास
1: सारा कुछ छड़ दिता कहण लग्या भई मैनू अपनी मंजिल मिल गई है इस करके मैं हूं गुरां दे कोल ही रहांगा।
0: वे परलोक सुख लागी आसा
1: हुण मैनू ये आसा लागी मन च कि मैनू हुण गुरां दे कोल आके कोई फिक्र नहीं है इस लोक दा सुख भी मिलेगा परलोक दा सुख मिलेगा।
0: सगल तुरक गए जब दूर उतरे डेरे बिखै हजूर
1: जदों सारे तुरक चले गए बहुत दूर लंघ गईयां फौजां उन्हां दीयां तां महाराज सच्चे पातशाह ने जिथे अपना डेरा कीता होया सी उथे जा के उतरे।
0: खान पान दाना तिन पाए बसे निसा पूरब की थाए
1: घोड़ियां नूं भी खाना दाना पाया है और फौजां ने भी लंगर छकिया है अते रात नूं विराजमान होए।
0: भई प्रभात कूच कर देन
1: अमृत वेल दा नितनेम करके उस तों बाद सूरज दे चढ़ाओ नाल